0: Assalamualaikum.
1: Chi, tasa was matanera si chi. Matanera si chi. Tasa call rata kawuka na call bade de kawu chi 0963514488 par aap hame call kare. ठीक है जी, असल में जो है ना वो कॉल डबल हो जाती है, तो जब कॉल डबल होती है तो आपकी जो आवाज है वो कटने लग जाती है जी। ठीक है ना, पहले एक बंदे को मौका दे दिया करे मोल भैया कस्टम होगा और क्यों करना जी आख कहा दे खत्म सी बेटा सुशा तक कॉल रहता का वो और एसएमएस दे पा रहे जी 8583 बंदे ता सो एसएमएस रहता का वाले सो RAT स्पेस 8583 बंदे ता सो एसएमएस रहता का वाले सो और मां प्रोग्राम हिस्सा जुड़ दे ले सो जी। अस्सलाम वालेकुम।
2: अस्सलाम
1: जी जनाब, कौन और कहां से बात कर रहे हैं? अच्छा जी, चलेंगे ये शोयो तो भैया सियत मुझे जरा टांग सिटी ना खबर खोले गया हो आस पास दियात ना खबर खोले गया हो जी। चलेंगे ये शोयो तो भैया सियत मुझे दा उसमें रेडियो ट्यून करे था कावल ना स्टार्ट ना प्रोग्राम वार बता सो
2: जो चिकल ना पटान के चिकम दा अमन री जो 88.4 दा चिकम दा रा सबे दा
1: सही
2: और खामोश लिसनर।
1: अच्छा खामोश लिसनर ये बे खम न रता काल कड़े दा को बे मुझ तो खुश किस्मती दा कना चता मुझ तक आलो कड़े लनन
2: काल में पदे से फलेश दा तक कड़े दा छे ए चाचे अंदाज बयान
1: زندگی چاہیے اخلاق چلیے غیرت مند خلق دی رڑے اسماعیل خان ٹان
2: اخلاقی لحاظ سارا دنوں کے پیچھے نہ ڈیر مختلف دادا لشکوٹی تقریباً 50 زیادہ پشتانا دی حیا اور سارا محبت پر لحاظ سارا
1: بالکل جی داسی خبر ادا نور اورورا چیرے پیغام می سلامی چے
2: اوری کا دادا چے توری کپنئی دی چے کما دا چے کم پزرا پوری کپنئی دی او دا اخلاقیات او دایری کښېدنه نه او منصب مطلب انداز بیان
1: هان چې
2: هغه دې سٹایل وردا هغه د تاسو چې څنګه خپل دا چې خلیل بای پخپل دا او کنن می دا خبره واره دې
1: بالکل سی
2: اندور په اخلاقیات او دایری کښېدنه نه مهلت کوي
1: دا سه خبره دې چې پکار دا چې په اخلاقیات او دایری چې خبرې کوي هان چې
2: بات کاس مې دې ښه ما کاس مې دې آسمان کاس مې
1: ہاں بالکل جناب تو السلام علیکم، ایک اور کالر ہے میرے ساتھ، السلام علیکم۔ وعلیکم السلام۔ وعلیکم السلام، ایک جانی پہچانی آواز میرے کانوں میں پڑ چکی ہے، جناب کون اور کہاں سے بات کر رہے ہیں؟ عبداللہ انکل کیسے ہیں؟ ذرا اردو میں بات کریں گے چونکہ ہمیں پشتون بہن بھائی بھی سن رہے ہیں تو اردو میں بات کریں گے۔
2: میں نے
1: کیا بات ہے جی، میں نے آپ کو نیند سے تو نہیں اٹھا دیا نا عبداللہ۔

کې سی او کې سی جنان په ما د ګلګزار کړه دې د مینی د مینی بل رنگي اسار کړه دې سی چې زما زما د جړه زما د جړه زما د جړه د کوټي ورنه وې اے زما د جړه د کوټي ورنه وې خیال دې اوس نه راځي چکر نه وې زما د جړه د کوټي ورنه وې خیال دې اوس نه راځي چکر نه وې اے زما د جړه د کوټي ورنه وې خیال دې اوس نه راځي چکر نه وې د حدیثو سره عادت شي سړی د حدیثو سره عادت شي سړی کم میواد چې لمر نه وهي د حدیثو سره استاد شي سړی د حدیثو سره استاد شي سړی کم میواد چې لمر نه وهي فقط قامت کې د جانان خوندې دي اے فقط قامت کې د جانان خوندې دي دا سړی پوی کې چې نختر نه وهي فقط قامت کې د جانان خوندې دي د سړی پوی کړي چې نختر نه وهي پیغمبر ہونا تلی امن تا دشر نہ وہے اے حغیت وایا پیغمبر ہونا یا حغیت وایا پیغمبر ہونا تلی امن تا دشر نہ وہے او شیخ کا دخپل بیان دلیل نہ لری شیخ کا دخپل بیان دلیل نہ لری شیخ دې حسب ممبر نه وای شیخ د خپل بیان دلیل نه لري شیخ دې حسب ممبر نه وای او اقبال ډېرې تجربه مو وشوي یا اقبال ډېرې تجربه مو وشوي نور مندي خلق په باور نه وای یا اقبال ډېرې تجربه مو وشوي نور مندي خلق په باور نه وای زما زړه د کوټي ور نه وای خیال اوس نه راځي چکر نه وای زما زړه د کوټي ور نه وای خیال اوس نه راځي چکر نه وای د حدیثو سره اوس چاسي سره اے د حدیثو سره اوس چاسي سره کم میواد چې لمر نه وای فقط قامت کې د جانان غوندې دي یا فقط قامت کې د جانان غوندې دي د سړی پوی کړي شي نختر نه وای هغه ته وای پیغمبر ومنا یا هغه ته وای پیغمبر ومنا تلای دې امه ته د شر نه وای شیخ د خپل بیان دلیل نه لري عاشق د خپل بیان دلیل نه لري شیخ د هسی په ممبر نه وای شیخ د خپل بیان دلیل نه لري شیخ د هسی په ممبر نه وای اقبال ډیر تجربه مو وشوي یا اقبال ډیر تجربه مو وشوي نور مدي خلق په باور نه وای اقبال یا اقبال ډیر تجربه مو وشوي نور مدي خلق په باور نه وای اقبال اقبال ډیر تجربه مو وشوي نور مدي خلق په باور نه وای السلام علیکم ورحمۃ اللہ وبرکاتہ سلامونا نگہلی اخترامات میں قبول کے سی گل گلاوردن کو جوڑ پا ہے سلامونا نگہلی اخترامات میں قبول و منظور کے سی آہا اے ما تر گورے شا ما تر گورے چی چیز کے چیز رغل ہے کنا زدید پر رغل ہے کنا چی چی گورے تو سر خبر وش گی گپ شپ لگی شی تو چیز پے کنا چی چی گورے نو ٹینشن کا سمیڈکس اپ کم کم پروڈکٹس رخص لے شی اسی مل ولے شی اور دن لو جی تو سر فائدہ در کے وے کنا بالکل راشی سی ما سر اپ دی پروگرام شی برخ والے سی شرکت کے حد سی او د دینې لواسي زما ګل ګل اوریدونکو روټینشن کاسمیټکس پاکستان پروډکشن فائدہ واخلی سي فائدہ تینا واخلی جی فائدہ تینا تر لاس کې سي آها زما یار دې کنه دې یا ویروز بلال عمر دو دې کنه دې لګی را ولې د نن نشه لکه چې ګرمه بواله یې کنه سي الیش کوم کنه ایسي دښین نشاده گرمے وہ خراب کڑی سی لگی راہ والے دن انشا لگی روپریش دے خیر دے اچھا کیوں مدو کنا گرمی ڈر جھوتا دو شاہ سی گرمی شتا سی لگی راہ والے دن انسی راو کنا روپریش دے یالا کا یالا کا روپریش دے سڑ روپریش دے کنا سی ما المر تے مد روائے خان سی گرمی تے مد روائے خان سعید سی آہاں اور دن کو پروگرام سپانسر کے سی نوٹینشن کاسمیٹکس آف پاکستان نوٹینشن کاسمیٹکس پاکستان کم چیزوں سے مختلف ورکی کشلا خیستونا
बिल्कुल चीन लुटेंशन राइस ऑफ एसवाश बिल्कुल मिलावेशा पसंद है सिरसी पटाक्षी पहर मेडिकल स्टोर के जन स्टोर के मालूमात के वाले शीते नुटेंशन कॉस्मेटिक्स पाकिस्तान प्रोडक्ट्स दरसना मिलावेशी के नजी स्पेशली नुटेंशन राइस ऑफ एसवाश नुटेंशन राइस ऑफ एसवाश नुटेंशन दरुजोल ऑफ एसवाश मालूमात के जिलार से तो छे मिलावेशी के ना बिल्कुल जी बाहर मेडिकल स्टोर जन स्टोर का अवेलेबल दी छी नुटेंशन और कॉस्मेटिक्स और राइस ऑफ एसवाश वीर से जी तिन रवाय खले खजे के चीर मख मुखड़वाले की के नसी मख मुखड़वाले की सी वही नजमान में मख मदद से खड़खड़ की छी के ना मख मुखड़वाले की सी अगी दे जमुश परेशान है सी बिल्कुल परेशान है की छे मा दमख खड़वाले दी बरसी दीवन एंड वोली इस्तेमाल के सी नुटेंशन और राइस ऑफ एसवाश द चवलो वाला दरुचो वाला फेस वाश रवाले हसी इस्तेमाल के इंशाल्लाह इंशाल्लाह मजेदार खिस्ता रिजल्ट अब तो समझ लेवे शिक्षा जमा खुएं दी दिहां के जमा माइंड दी दिहां कदीमो उरुने दीजी ठुलो ता दीवान एंड होली सी नोटेंशन राइस ऑफ फेस वाश राइस ऑफ फेस वाश रवाले जी पहाड़ मेडिकल स्टोर जनरल स्टोर का अवेलेबल दीजी और सिरावर सिरे सी अच्छा वसन रसी जी के ना और चिकन दुकान में नजमान में लेका मली खलात गडूड़ दी के ना से नचे हो कम से गरीब ने मुताबिक शहर तो शो आ के ना या लेका नोटेंशन कॉस्मेटिक्स ऑफ पाकिस्तान ब्यूटी ब्यूटी ब्यूटी ब्यूटी फेस वाश हम दी मुझ मिलावे से मना गा रोक ले के ना से डोंट वरी खा कम खदी घोड़ वाले की सी दिन परेशान नहीं चाहिए ना नजमान में मखमी घोड़ वाले की चीज तिल तिने रहो से बिल्कुल मैं परेशान है कि जशा दो अस्सलाम वालेकुम एंड तने मिश जमान जवले मंजर बाय सिंह ऐसी एमिशा पहला काशी दवास बिल्कुल ओके दे जी नो टेंशन ऑल प्रोडक्ट्स जिंदाबाद और यहां जमा हो पे बड़े ने मन जी सलाम भाई जान सिंह नो टेंशन ब्यूटीफुल शो से इधर था वेलकम याई बाय नसर को वालेकुम सलाम सुबह की शो में सलाम देने के लिए थैंक्स आई एम मनाल मनाल सिंह खुरिशाए जुड़े बरबारे अस्सलाम वालेकुम भैया एक शख्स गिर गया मेरी दुनिया वीरान वरना हमें बस शौक था मुस्कुराने का नोटेंशन कंपनी जिंदाबाद आई एम फार्मूला डेर वरना नसी फार्मूला जमाखोर नोटेंशन कॉस्मेटिक्स ऑफ पाकिस्तान कम कम प्रोडक्ट्स मौजूदा इस्तेमाल विशा धन शर्त हुए जी अस्सलाम वालेकुम वालेकुम सलाम जी सेंगे नजमान भाई वेलकम टू द नोटेंशन शो आपको स्पेशल सलाम मेरी तरफ से सब सिस्टर को सलाम नोटेंशन जिंदाबाद शाजिया मरवत सिंह खुरिशाएं जोड़ाए बुरबारे वक्तुना मिसे जुने दिशे दी कहना याला याला गुलसा या गुलसाज गुलसाज रहो रसी तो खा गुलसाज चरंग चरंग जी गुलसाज याला का मरा तरा गोरा या गुलसाज मरा तरा गोरा कहना द खुदाए निकबख्त मरा तरा गोरा शां सलाम वालेकुम सलाम जी बाय जी बाय नोटेंशन सर ब्लॉक खरबल सुरी गर्मी के लिए बहुत जरूरी है बाय मेरा को सलाम मुरबाब डेर मन सी थैंक यू मतिउला द शिगरे नसी नाजमान भाई था सलाम वालेकुम सलाम डेर मन सी ददुई से रसी नोटेंशन कॉस्मेटिक्स ऑफ पाकिस्तान तमाम प्रोडक्ट्स अवेलेबल दिखल सी मतिउला भी सिर्फ शिगरे के अवेलेबल दी ची देने लवा नोटेंशन कॉस्मेटिक्स ऑफ पाकिस्तान तमाम प्रोडक्ट्स अवेलेबल दी ची जनाब दचा से रसी जनाब जनाब जनाब तसदी खुदे फनिक पामशी गुलसासर खासी पाशगिर के नोटेंशन और कॉस्मेटिक्स ऑफ पाकिस्तान राइस ऑफ फेस वाश ब्यूटी फेस वाश टोटल प्रोडक्ट्स दीमिश मिला विशेषा दो बिरतलले शे रोडले शे इससे मलवल शकासी दिन लवासी मलाइका सड़े माशे ताजो हम इससे मलवाई के नाच कम कम प्रोडक्ट्स इससे मलवाई जी दर था वशा हाँ जा زپغم کی پسندر خفکی ایزا زپغم کی پسندر خفکی گم په بازار کې پسولګر خفکی گم سید رحمان بیٹھنه صاحب ساته دی ډالې وسی ګلو ساس متی ولا بای دین لواسی سمر هم زما وردون کی دی ا ته ولا بای د دین لواسی رنوالو لچکم زمنګا زمنګا هغه بابا دی کنسی ته دی هم ډالې دین لواسی چکما دیمون نوی نوی اوردون کی دیگه ناسی آغا دا چیک غرون پسر زنی زم اوردون کی دیچی آد دینی لوا چی من دا زنو نمونو رایم رایم رایم بای چرنگا فایزانا علیک اختر زمانا عبدالحدی چرنگا شایزی زودی برباری وقتونا میزی جونا شدی کنا علیکا رچیک شای کنا نوٹینشن کاسمینکس پاکستان
फेस वॉश मेरी उड़ी दिशा शिक्षा की पसंद रहो फकेशम बाजार के पसवलगर होफकेशम पगम के पसंद रहो फकेशम बाजार के पसवलगर होफकेशम महमखर तकंजल का वखेर محمخره تکن زلیکه واخیر دی خو بس شاته په خبرو خو فکیشم دا د غسل دی زما ټولو وردونکو ته ډالې وخت دی مو طرفنا زما طرفنا ټولو زما د نوټینشن کاسمټکس اف پاکستان چې کوم ګل ګل وردونکو دی کنه دغه ټولو ته ډالې خاصه تاسو ټولو ته دی ډالې وچی زما ګل ګل وردونکو د نوټینشن کاسمټکس اف پاکستان ګل ګل وردونکو تاسو ټولو ته ډالې خاصه زه په غم کې پسندر خو فکیشم ز پغم کې پسندر خو پکیشم په بازار کې پسولګرو خو فکیشم مخمخره تکنزلی کې واخیل مخمخره تکنزلی کې واخیل خو بس شاته په خبرو خو فکیشم مخمخره تکنزلی کې واخیل خو بس شاته په خبرو خو فکیشم په والله کې می په بده ورسو پیرزوی عمر داودا الکه ته ته ډالای ښه الکه عمر داودا اوره کنه زما پروګرام اوره کنه اوره الکه روغله کوم کم سه سه روغلی دی خان ویسے پروگرام کو میں ویلکم اوکے خان پو اللہ کمی پا بد ورس پیرزو شی اے پو اللہ کمی پا بد ورس پیرزو شی در زان زیادتا پا ملگی رو خفکیشم پو اللہ کمی پا بد ورس پیرزو شی زد زان زیادتا پا ملگی رو خفکیشم زب غم کی پسندر رو خفکیشم پا بازار کی پسولگی رو خفکیشم مخمخرا تکنزل کے واخیر دے تو بس شاته په خبرو هفکیشن په والله کې مې په بده ورس پیرسو شي دا ځان نه زیات زه په ملګرو هفکیشن رضا سه به څنګه شي سي سوري سوري ګرځم ما په یو خولي اها یو خولي اتبار او کې زی نو ټینشن کاسمټکس او پاکستان چې کوم دیمیش ویٹامن سی فیس واش دین سی اوردن کو انشاءاللہ کمنگ سن چکم دیکھنا برو ورسی جی بیان بویتا سوی جی گرا نزوان بھائی چی کما ودا دکڑی واکن سی اپو رسلا خا نو انشاءاللہ جی کمنگ سن ڈیزر بروشی نو ٹینشن ویٹامن سی فیس واش نو بالکل جی استعمال والا شیخ سی روڑا لیشے نو بالکل پریشن کی شما دیر زر برابر سی پروٹینشن وٹامن سی فیس واش ان شاء اللہ سی فاسٹ اف آل دیمیشا تھانک برسی جی ورسرا چکم دے کنا کرکتا ہم دیمیشا نوٹینشن وٹامن سی فیس واش فاسٹ بار چکم دے کنا دل روسی خان سی فاسٹ چانس سی چکم زمون جنوبی زازلا دی جی ندا ما عمر ویتی وی دی جی چ فرسٹ ٹائم چکلا ہم لانچ کنا فرسٹ زمون کم جنوبی ازره دی کنه زمونګه کم پختانه رونه خویندې دی جیند ټون لاول چې کوم ده کنه د بدمو ژه خوي خاص چې وټامین سی فیس واش دبا اول اول چې کوم ده کنه ټانک ته کریکټر اوسه خاصه

0: சொபில்கள் சீதா சம்பந்தா உஸ் காலக்கு வலேஷன் அப்போ காலக்கு வலேஷன் ஜமா குலுகில அவரு துல்கு सिफर 2 वकास ट्रेडर गुलाबी फम सरम मिलावेशी दिन लवासी बरकान महलेशी बिस्मिल्ला जनसो सरा हम मिलावेशी असगर जनसो सरा या लजान मरहुम सरा हम मिलावेशी अलसे हत होम्यो मेडिकल अस्पताल के हम मिलावेशी अलशिफा दवाहाना शवाल मरकी टांगशी हम मिलावेशी फैमिली शॉपिंग सेंटर सरा हम मिलावेशी पीर साबिर शाह बाबा बाजार शी सदर प्लाजा सरहान प्लाजा अल बदर मार्केट की मिलावेशी दिन लवासी अलजन्नत कॉस्मेटिक्स अलजन्नत मार्केट खान अत के हम मिलावेशी پہر میڈیکل سٹور جن سر کے ملاوش سر سے رضے جی استاد سر خبر حکم از کے ڈرجات انتظار موقع سے السلام علیکم
1: وعلیکم السلام وعلیکم السلام
0: جی جی جی جناب قربان چھو خبر کیا دیکھم سے نا اچھا اچھا لوڑائی کلنے شپ الحان دل سو سے ماوی چھ گورا ابراہیم بیرا وہ دا آواز مڈی سر برابر دینا
1: ابراہیم بھائی بوس راجی کے ویدہ خو بنائی
0: آو دی تو دی ابراہیم بھائی چکم دے کہ نصیر بریتون کی فارق تشا بدل بدلی آواز دے بالکل روزانہ لگی نا چیتا چیتا رکشا رونا او کنا چی تا ورکی
1: شرط نه امرت نزمان بای تول یاد که تر فیزان دو تر عبدالحادید دو تر ابراهیم کندی دو امو جو که پشی یاد نکی تر سید رحمان
0: نه نه نه نه نه نه نه گوری باس ما سخپلا نما تاوری نکن چی گوری زخو دینا ما خلا
1: چوبیس گنتی و یاد نور چوب نزمان بای
0: نه نه خطای وروی نخپلا نما وروی نکنی تو پر نماز پا ار پروگرام که خلا
1: یارا تو خدای کینو که زیتا خدا زده پر آجی دلائی زید دلتا لگیا په بل کاروبار کې مزور ته امداد رضوان بھائی والا خبر ده
0: صحیح سي خوشاله شي کې درمن شي ډیر مننه سي تحصیل کول شي کې سپو دي شند ابراهيم بھائی سره زمونږ پروډکټ

0: ओके सी उर लगी हुई, उर लगी हुई ऐसा मोहब्बत सी, नो टेंशन एक्स्ट्रा हेयर रिमूवर्स मेरी, नो टेंशन हेडेड फूड क्रीम सी दला सब खैस तो बारा सी चल कवली तो बारा सी तो सी से मलावल है शेज माव रिदुन को नो टेंशन हेडेड फूड क्रीम सी यानी दला सब द चल कवल तो बारा सी कम देखे ना नो टेंशन हेडेड फूड क्रीम हो मिला विजय सलाम वालेकुम خوشحال شکر چیتا گلا دینا حمید بھائی خبر ہونا کیا
1: نن دومره ته خوشاله ما کې تلا تلا کال زمول ملاو چې وړه را مزه او ما کې ما ول تلا تلا نو ما خسته
0: اه بس الله دې قدر وکړو خوشاله شه که درمان شي زه کوشش کوم چې کوم نمونه ما ته یود بګناز زر زر شملو
1: سلطان بھائی زرا هین یما تر زنده
0: اه ها رحیم به بالکل تنه مو واغه سه ما ته یود وسی
1: اه بس ان سره دا غم ګوت کې روانه دا بس پلار کې زنه نو سم
0: آی های های دا ته ما ویلې مې پټ پټ ساجي
1: الحمد
0: للہ بس انجوائے
1: ان شاء الله نو ترڅن با چت راکاو یار چې دی خان ته معلومات وکړه چې ته ملا شو دی خان به واسه په ضرور راغړو
0: ان شاء الله ان شاء الله ماز به سره معلومات وکړه کده شي کلا بازار کې کده شي سره ملاو شي
1: کیا سره ای باندې
0: ماز دا کنه دی خان کې کلا بازار کې
1: جی
0: کده شي سره ملاو شي معلومات وکړه
1: ان شاء الله دا به د کوشش او معلومات
0: مننه خوشاله شي ک درمن شي ستمن شي ډیره مننه شي
1: وعلیکم
0: السلام مننه خوشحال شاہ کے درمن سے
1: مہربانی شکریہ